0: 15 p.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 74 remarkable years.
1: قدرتی اجزاء انتہائی نازک ہوتے ہیں، اسی لیے شوابے جرمنی دنیا کا جدید ترین مینوفیکچرنگ پروسیس استعمال کرتا ہے تاکہ اجزاء کا خالص پن محفوظ رہے اور تاثیر میں اضافہ ہو. شوابے سنگل ریمیڈیز، جرمن انوویشن اور حمید جرنل ہومیو پاکستان، جس پر ہے پاکستان کا 75 سالہ اعتماد.
2: Higher No Frost IoT Refrigerator. इसकी IoT technology food expiry notification के साथ साथ आपको दे मोबाइल ऐप से complete control. No frost, no worries.
3: रकमी इस्लामिक डिजिटल बैंक, यहाँ मिलेंगे रियल सॉल्यूशंस. जैसे बस 5 मिनट्स में अपना अकाउंट ओपन करें,
4: फंड ट्रांसफर हो या कोई भी बिल पेमेंट, ऑलवेज ऑन कस्टमर सपोर्ट के साथ,
3: क्योंकि रकमी है 100% इस्लामिक.
4: जो तुम चाहो,
3: डाउनलोड दी ऐप नाउ.
2: हायर का नया नो फ्रॉस्ट आईओटी रेफ्रिजरेटर, जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन. ट्विन इन्वर्टर टेक्नोलॉजी, जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग. नो फ्रॉस्ट, नो वरीज.
0: मार्का हक, आवाम का जज्बा, मुहाफिजों की ताकत.
5: पाक फौज जिंदाबाद.